शाहिन हमारे साथ जुड़ी हैं। देखते हैं शाहिन सर कैसे हैं आप। मैं बढ़िया हूँ और उम्मीद करता हूँ कि आप भी बढ़िया ही होंगे। 8899 0049 0049 شو نمبر یست تو هندی دلان واش چه دیوان سانی دلان سی دبل ٹرپل لائن 04904 اپ کال کر سکتے ہیں واٹس ایپ یا کر سکتے ہیں ٹیکسٹ میسج